एक मासूम बच्चे दा जन्म होया है, नंगा है, पर इस दी नगनता दे नंगेज पना नहीं है। इस दा नंगा शरीर लोभ दी प्रदर्शनी नहीं कर रहा, इस दा नंगा शरीर वासना दी प्रदर्शनी नहीं कर रहा, इस दा नंगा शरीर काम दी प्रदर्शनी नहीं कर रहा, जबकि कईयां दे ढके हुए शरीर भी प्रदर्शनी कर दे रहे। गंदगी ते चादर पाई है, चादर दे चों भी बदबू बाहर आ गई है, चादर दे चों भी गंद बाहर आ गई है। तो ये दौर, ये समा, इसनों गुरु नानक देव जी महाराज कहिंदे ने कलाल, और ये शब्द उच्चारण कर रहे ने मरदाने दे प्रति, मरदाने दे सामने इस युग दी नगनता सतगुर पेश कर रहे ने। हालांकि युग ने अपने आप नूं ढकया है, बहुत ढकया है, बड़ा ढकया है। एक जमाना ते ऐसा भी साडे देश दे लंघया है कि असी धार्मिक पुरुषां दीआं मूर्तियां भी नगन बनाईआं, धार्मिक मंदरां दे च भी नगन मूर्तियां बनाईआं, और बड़े बड़े साधुआं दे टोले भी चले नांगे साधु, नंगे साधु। साधु होण दी पहचान नंगा है, इहदे कोल ढकण वास्ते कुछ भी नहीं, ढकण वास्ते कुछ नहीं। इस दा इह मतलब नहीं कि इहदे कोल कपड़े नहीं ने, नहीं, ऐसी कोई गंदगी इसदे कोल नहीं जिस नूं इह ढके। फुल नंगे ही ठीक रहिंदे ने, पर जैसे जैसे मनुख दे छिद्र वधदे गए, जख्म बद्दे गए, पट्टियां भी बद्दियां गईयां, और जब सारा ही शरीर जख्मी हो गया तो सारा शरीर पट्टियां नाल भर गया, कपड़े नहीं पहने हुए, जख्मां दे उत्ते पट्टियां बनी हुई ने। हकीकत यह है, हमा तन दाग दार शुदम पुंबा कुजा कुजा ने हम। ये सूफी संत कहिंदा है रोम रोम जख्मी है, किथे किथे मैं पुंबा रखा ते पट्टी बन्ना, ते जे मैं पट्टियां इतनियां बना रोम रोम देते ते पट्टियां ते मेरा लिबास बन जानगियां, पट्टियां मेरा पहरावा बन जानगियां। गुनाह नू ढकण लई जो कपड़े पहने वो कपड़े लिबास बन गए, वो कपड़े फैशन बन गए, वो कपड़े समाज दा अंग बन गए। वरना गुरु नानक देव जी महाराज कहिंदे ने ए एहसास पशुआं च नहीं पैदा होया, विस्माद नांगे फिरे जंत। महाराज कहिंदे ने मैं ते विस्माद हो जाना, पशु नंगे ही घूम रहे ने, इन्हां दी नगनता लोभ दी प्रदर्शनी नहीं करदी, इन्हां दी नगनता हंकार दी प्रदर्शनी नहीं करदी, इन्हां दी नगनता वासना दी प्रदर्शनी नहीं करदी। मनुखता दे आद काल दे मनुख जद निर्दोष सी, इतना ही निर्दोष जैसे कि पशु ते पक्षी ने, कपड़िया दी लोड़ नहीं सी। दोष वद्दे गए, कपड़े वद्दे गए, सहजे सहजे समाज दा हिस्सा बन गए कपड़े। जो कपड़े पहन रहे है भले मानस है, निर्दोष है, हुन नंगा दोषी कहलाण लग पे है। इस वास्ते दोषी मनुख नूं असीं कह देने आ बड़ा नंगा मनुख है, ये तो बड़ा नंगा है। कमाल दी गल, एक दौर ऐसा लंघिया, ये तो बहुत गुनाहगार है, सब कुछ ढक के रखे है, ढके होया है, परिभाषा बदल गई, ये तो बहुत नंगा है, ये तो बहुत नंगा है। वक्त दा तकाजा, समय दा प्रभाव। तो ये शब्द धन गुरु नानक देव जी महाराज ने मरदाने दे प्रति उच्चारण किया है। कल कलवाली काम मद मनुवा पेवन हार। एक कल आम पर चलता है शराबो कबाब, कबाब नाल शराब जुड़ गई, शराब नाल कबाब जुड़ गया। ऐसा क्यों? शराब और हलवा इंज नहीं कहंदे, शराब और मिठाई ऐसा नहीं कहंदे, शराब और रोटी ऐसा नहीं कहंदे, शराब और अंब ऐसा नहीं कहंदे, शराब और कबाब।
लगदा है कुछ जरूर चोली दामन दा साथ है। अगर साथ ना होंदा तो इस तरह भी कहा जा सकदे शराब और दुध, शराब और दही, शराब और घी, ऐसा नहीं कहंदे जबकि सारियां चीजां खाण वालियां ने। शराब और कबाब, कबाब नो शराब चाहिदी है, शराबी नो कबाब चाहिदा है। इना दोहां दा चोली दामन दा साथ है। और धन गुरु नानक देव जी महाराज ऐसे रैवरी पुरुष ने शराब दी गल कर रहे ने, कबाब दी गल कर रहे ने। खाना है कबाब जरूर खा, पर जिस तरह दा ढंग मैं तेनू बनाण दा दसदा कबाब ओ खा। शराब पीनी है जरूर पी, पर जेड़ी मैं बनाण दा ढंग तेनू दसदा ओ पी। बन शराबी, बन कबाबी, ऐसा शराबी ऐसा कबाबी कि परमात्मा भी तेनू सीने नाल लाण ते मजबूर हो जाए। किसे वक्त सतसंग नो मैखाना कहा जांदा सी, अज ते खेड़ी कुछ होर होगी, सिलसिला कुछ होर हो गया। धन गुरु नानक देव जी महाराज कहंदे ने ए युग कलाल है। अगर ए कलाल है तो इसदे कुल शराब केड़ी है। कल कल वाली काम मद, इसदे कुल काम दी शराब है। तुम कहियत हो जगत गुरु स्वामी, हम कहियत कल युग के कामी। धन भगत रविदास जी महाराज, हे प्रभु तू जगत दा स्वामी, असी इस युग दे कामी, तो तालमेल किस तरह बैठे। एक दौर ऐसा भी लंघे है, हर पासे धर्म दी प्रदर्शनी सी, धर्म दी नुमाइश सी, बाहरों भी डुल डुल के धर्म पैंदा सी, गल दे च माल है, हत्थां च माल है, घर दे च मालां लटकियां हुई ने, ग्रंथ पए ने, तमाम धार्मिक साजो समान नाल घर सजे हुए ने। और घर विच भी जाके ऐसा पता चलदा सी जैसे मंदिर है, धर्मशाल है। दौर बदलिया, घर विच बार बन गई, घर विच बोतलां आ गई, घर विच वैश्याले बन गए। हैरानगी दी गल, पहले घर मंदिर सन, घर धर्मशाल सन, हुण ते बहुते धर्मशाले भी किसे हद तक मैखाने ही ने, भ्रष्टाचार दे अड्डे ने, दुराचार दे अड्डे ने। दौर बदले है, समय दा प्रभाव, महाराज कहंदे ने कलाल है ए युग, और ए बना रहा है काम दी शराब। ज्यादा चर्चा इसे दी है, ज्यादा यही देखिया जा रहा है टीवी ते, अखबारां दे, इश्तहारां विच, तरह तरह के मैगजीन, तरह तरह के गंदे नावल, जिनसियात नाल भरिया हुई कहानियां, हर पासों उजागर काम की प्रदर्शनी, काम की नुमाइश। आखिर मनुख कोल जो कुछ होवेगा उसे दी प्रदर्शनी करेगा, आखिर मनुख कोल जो कुछ है वही बाहर प्रगट करेगा। कामी काम जीवन की एक वक्ती लोड़ हो सकता है, काम जीवन नहीं हो सकता। लोड़ कतई जीवन नहीं आती। इसनों जिस आलमाना ढंग नाल धन गुरु अर्जन देव जी महाराज ने बयान किया है, आप दे सामने रखा। पंकज फाते पंक महामद गुंथिया, अंग संग उरझाए बिसरते सुंफिया। पंकज, पंक कहंदे ने चिक्कड़ नूं, पंकज पंक दे चो जमया, चिक्कड़ दे चो पैदा होया पंकज। पंक ने जन्म दिता है, चिक्कड़ ने जन्म दिता है पंकज।
तो चिक्कड़ किसनों जन्म देंदा है? चिक्कड़ एक चोटी दे फुल नूं जन्म देंदा है, जिसनों कमल कहिंदे ने, जिसनों सौरभ कहिंदे ने, जिसनों कंज कहिंदे ने, जिनूं पदम कहिंदे ने, जिनूं सारंग कहिंदे ने, जिसनों बारिज कहिंदे ने। धार्मिक ग्रंथां दे गालमन इसके 18 नाम ने और यह धर्म का प्रतीक है। अगर कोई धार्मिक मनुख है तो कह दिता जाता है तो कमल की तरह। भारत के मंदिरों के गुंबद कमल ने। बोध भिक्षु जब सवेरे सवेरे भिक्षा ले चलते ने हद च कमल की पंखड़ी लेके, ताकि एहसास रहे विचर रहे हैं बाजार दे गलियां दे कमल की तरह रहना है। डुबना भी नहीं, भिजना भी नहीं। महाराज कहने पंकज फाते पंक, जो पंक तो जमया सी चिक्कड़ तो जमया सी, महाराज कहने चिक्कड़ी ची फस के रह गया। पंकज फाते पंक, पंकज पंक दे फस के रह गया। कभी ऐसा होंदा है सरोवर दा पानी सुकन लग पैंदा है, ते बाहर दे जल झरने जो इस विच आ रहे सन वो अवरुद्ध हो जांदे ने, रुक जांदे ने, पानी नीवा होण लग पैंदा है। और इतना नीवा कि चिक्कड़ दिखाई देण लग पैंदा है, और वो कमल जो बहुत उपर उठाया होया सी चिक्कड़ दे नेड़े चला गया। पानी दे आसरे थे बहुत उच्चा उठिया सी, बहुत उच्चा उठिया सी, नीवा चला गया, थल्ले चला गया। लेकिन अचानक जोर दी बारिश हो गई, चारों पासे दा जल झरना झरनिया दा रूप धारण कर सरोवर दी तरफ आया, और सरोवर बड़ी तेजी नाल भरन लग पया। जितनी तेजी नाल पानी उच्चा हो रहा है, इतनी तेजी नाल कमल उठ ना सकया। जितनी गति नाल पानी ऊपर उठ रहा है, ये गति कमल अपनी बना ना सकया। होया कि पानी ऊपर चला गया, कमल थल्ले चला गया। चिक्कड़ तो जमया, फिर चिक्कड़ दे फस गया। पंकज फाते पंक, महामद गुंफिया, अंग संग उरझाए बिसरते सुंफिया। ऐसा चिक्कड़ विच उलझे है, अपनी सुगंध ही भुल गया, अपना स्वप्न ही भुल गया। चिक्कड़ तो जमया सी, हुण अपने आप नूं चिक्कड़ ही समझ बैठा। जन्म काम तो है, अगर जीवन भी काम बन जाए तो चिक्कड़ तो जमया ये कमल चिक्कड़ विच लीन हो गया। चिक्कड़ चिक्कड़ ही बन के रह गया, चिक्कड़ कमल नहीं हो सकया। काम राम हो जाए तो चिक्कड़ कमल बन गया, काम सिर्फ काम ही रह जाए तो कमल चिक्कड़ विच फस के रह गया। ये उदाहरण बड़ा सुंदर धन गुरु अर्जन देव जी महाराज ने दिता है। काम तो जमया ए जीव काम दे ही फस के रह गया। चारों पासे अज नाटक फिल्मा मैगजीन इश्तियारी दुनिया, अखबारी दुनिया, टीवी दी दुनिया, रेडियो दी दुनिया, समाजिक दुनिया, राजनैतिक दुनिया, हता कि धार्मिक दुनिया भी काम दी नुमाइश तो बिना होर कुछ रह नहीं गई। चारों पासे इस दी प्रदर्शनी। कारण ए जड़ा युग है, एक कलाल है, ही दे कोल शराब, यही शराब है। मनुखां नूं किसे होर सरूर दा पता ही नहीं, किसे होर नशे दा पता ही नहीं। दुनिया दे सारे नशे भी काम दे आले दुआले मंडला रहे ने, और काम प्रबल नशा, जिस दे मनुख बेसुरत, मनुख बेहोश। ये गल वखरी है कि इतना खुल के इस विषय ते इतना बोलिया नहीं गया, लिखया नहीं गया। और जद किसी ने कुछ लिखया है तो उस ग्रंथ नूं धर्म ग्रंथ नहीं आखिया गया। जद कोई बोलिया है
تو انہاں بولاں نو دھارمک بول نہیں آکھیا گیا، حد ہو گئی۔ جس تو جیون جمے ہیں اس من دے بول اینو ایک پاسے رکھ دئیے دھرم دا حصہ نہ مانیے تو پھر اے تے انج ہوئی جویں کہہ دئیے جنم ہی نہیں ہویا، یا جتھوں جنم ہویا اسی اس نو مندے ہی نہیں۔ جیون ادھوں سفل ہو جاندا ہے اے جمے کام دے چاں اے لین ہووے رام دے چ، یاترا سفل ہو جاندی ہے۔ چکڑ تو جمے ہے پر چکڑ تے پانی دوہاں تو اچا اٹھے، کام تو جمے ہے پر اے کام تے پدارتھاں دوہاں تو اچا اٹھے، پانی تو بھی اچا اٹھے۔ کئی دفعہ زور نال ودیا ہویا پانی بھی ڈپو کے رکھ دیندا ہے، اوپر نہیں اٹھن دیندا، اچانک دھنوان ہو گیا ہے، اچانک ستا مل گئی ہے، پربھتا مل گئی ہے، بڑی تیزی دے نال دھن سمپدا آئی ہے، نہیں سنبھال سکیا، غرق ہو گیا، ڈب گیا۔ آہستہ آہستہ جد سروور دے پانی پیندا ہے، آہستہ آہستہ پھل بھی اوپر اٹھتا رہندا ہے، پر ورلے کوئی پھل نے ایسے جو تیبر گتی دے اپنے آپ نو تیبر گتی چ اٹھا سکن۔ پانی دا ویک بڑا تیبر ہووے، بڑے تیبرتا دے نال پانی ودھدا جا رہا ہے، اچا ہو رہا ہے، اور اسی تیبرتا دے نال او اپنے آپ نو اچا کر سکے، کٹھن ہو جاندا ہے، اوکھا ہو جاندا ہے۔ کام ہی ایک شراب ہے جو ایک کلال اپنی دکان تے سجا کے بیٹھا ہے، ویچ رہا ہے، پی رہا ہے، پلا رہا ہے۔ کل کل والی کام مد منوا پیمن ہار، کرودھ کٹوری موہ بھری پلاوا اہنکار۔ اے سما اے یگ تے کلال ہے، کام دیاں بوتلاں کام دی شراب سجا کے بیٹھا ہے، پر کس پیالے وچ پیتی جاندی ہے اور ساقی کون ہے، پلان والا کون ہے؟ کہندے کلال ہووے شراب ہووے پیالہ نہیں ساقی نہیں تو میں خانے دا رنگ نہیں جمدا۔ اس کلال دا جو میخانہ ہے رنگ جمے آیا ہے۔ کام مد کل کل والی کام مد منوا پیون ہار، کرود کٹوری مو بھری پلاوا اہنکار۔ پیالہ ہے کرود دا، ساکی ہے اہنکار، اور شرابی شراب دے پین والا ہے منکھ دا اے من۔ تن بھاویں ساریاں دے پانی پین والے ہون، من تے ساریاں دے شراب پین والے۔ تن بھاویں دودھ پین والے ہون، من تے ساریاں دے شرابی نے۔ اے گل وکھری ہے، دس پیندا ہے اے منہ نال دودھ پی رہے ہے، من نال شراب پی رہے ہے۔ منہ نال بھوجن چھک رہا ہے پر من نال تے شراب ہی پی رہا ہے، شراب ہی، کام دی شراب۔ شراب دا کم کی ہے؟ بے ہوش کرنا۔ کام واشنا ایک ایسی بے ہوشی ہے جس وچ منک نو اپنا نام دھام کچھ بھی چیتے نہیں رہندا۔ کہنن جنم دا کارن بھی بے ہوشی ہے، مرن دا سادن بھی بے ہوشی ہے۔ بے ہوشی چ جمدا ہے، بے ہوشی چ مردا ہے، بے ہوشی دچ مرن دی کریا چل رہی ہے، اور بے ہوشی دچ ہی جنم دی کریا چل رہی ہے۔ بے ہوشی حاوی ہے، جد کام دچ ہوش ہو گیا ہے تو پھر مرن دچ بھی ہوش ہوے گا، اور جس دا مرن دچ ہوش ہو گیا ہے نہ پھر جنم نہ پھر مرن، پھر تو اگمی دنیا دا
ਵਾਸੀ ਹੋ ਜਾਂਦਾ। ਬਹੁਤ ਵੱਡੇ ਅਪਰਾਧ ਕਰਨੇ ਆਵਨ ਤਾਂ ਕਈ ਦਫ਼ਾ ਮਨੁੱਖ ਆਪਣੇ ਆਪ ਨੂੰ ਥੋੜ੍ਹਾ ਬੇਹੋਸ਼ ਕਰਦਾ, ਸ਼ਰਾਬ ਪੀਂਦਾ ਹੈ। ਅਤੇ ਜੇ ਕਾਮ ਦੀ ਸ਼ਰਾਬ ਦਾ ਨਸ਼ਾ ਮਨੁੱਖ ਦੇ ਮਨ ਨੂੰ ਹਰ ਵਕਤ ਚੜਿਆ ਹੋਵੇ ਤਾਂ ਇਸ ਦੀਆਂ ਅੱਖਾਂ 'ਤੇ ਹਰ ਵਕਤ ਮੈਲੀਆਂ ਰਹਿਣਗੀਆਂ, ਇਸ ਦਾ ਤਨ 'ਤੇ ਹਰ ਵਕਤ ਮੈਲਾ ਰਹੇਗਾ। ਤਾਂ ਧੰਨ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ, ਕ੍ਰੋਧ ਕਟੋਰੀ, ਕ੍ਰੋਧ ਦਾ ਇਹ ਕਟੋਰਾ ਹੈ, ਪਿਆਲਾ ਹੈ, ਮੂੰਹ ਭਰੀ, ਮੂੰਹ ਦੇ 'ਚ ਕ੍ਰੋਧ ਭਰਿਆ, ਮੂੰਹ ਕਟੋਰਾ ਬਣਿਆ ਹੋਇਆ ਹੈ। ਇਹਦੇ 'ਚ ਕੀ ਹੈ? ਕੌਮ ਦੀ ਸ਼ਰਾਬ ਔਰ ਕ੍ਰੋਧ ਕਟੋਰਾ ਬਣਿਆ ਹੈ, ਕਿਉਂਕਿ ਕ੍ਰੋਧ 'ਤੇ ਮੂੰਹ ਦੇ ਰਾਹੀਂ ਜ਼ਿਆਦਾ ਪ੍ਰਗਟ ਆਉਂਦਾ ਹੈ, ਭਾਵੇਂ ਕ੍ਰੋਧ ਅੱਖਾਂ 'ਚ ਵੀ ਪ੍ਰਗਟ ਆਉਂਦਾ ਹੈ, ਭਾਵੇਂ ਕ੍ਰੋਧ ਹੱਥਾਂ 'ਚ ਵੀ ਪ੍ਰਗਟ ਆਉਂਦਾ ਹੈ, ਭਾਵੇਂ ਕ੍ਰੋਧ ਚਿਹਰੇ 'ਤੇ ਵੀ ਪ੍ਰਗਟ ਆਉਂਦਾ ਹੈ, ਪਰ ਕ੍ਰੋਧ ਦੀ ਅਸਥੂਲ ਕਿਰਿਆ ਬਹੁਤੀ ਜ਼ਬਾਨ ਤੋਂ ਪ੍ਰਗਟ ਆਉਂਦੀ ਹੈ। ਔਰ ਜੇ ਜ਼ਬਾਨ 'ਚੋਂ ਕ੍ਰੋਧ ਨਿਕਲਣ ਲੱਗ ਪਵੇ ਤਾਂ ਜ਼ਬਾਨ ਸਖ਼ਤ ਆਉਂਦੀ ਹੈ। ਕਹਿੰਦੇ ਨੇ ਜ਼ਬਾਨ ਦੀ ਸਖ਼ਤੀ ਪਰਮਾਤਮਾ ਨੂੰ ਪਸੰਦ ਨਹੀਂ। ਖੁਦਾ ਕੋ ਨਾ ਮਨਜ਼ੂਰ ਥੀ ਸਖ਼ਤੀ ਜ਼ੁਬਾਨ ਮੈਂ, ਇਸੀ ਲਈ ਨਾ ਹੱਡੀ ਰੱਖੀ ਜ਼ੁਬਾਨ ਮੈਂ। ਜ਼ਬਾਨ ਦੇ 'ਚ ਉਸਨੇ ਹੱਡੀ ਨਹੀਂ ਰੱਖੀ, ਸਖ਼ਤੀ ਨਹੀਂ ਚਾਹੀਦੀ ਜ਼ਬਾਨ ਦੇ 'ਚ। ਔਰ ਜੋ ਜ਼ਬਾਨ ਦੇ 'ਚ ਸਖ਼ਤੀ ਲੈ ਆਇਆ, ਸਮਝ ਲਓ ਜ਼ਬਾਨ ਦੇ 'ਚ ਹੱਡੀ ਆ ਗਈ ਹੈ, ਇਹਦੇ ਹਲਕ ਦੇ 'ਚ ਹੱਡੀ ਆ ਗਈ ਹੈ, ਇਸਦੀ ਜ਼ਬਾਨ ਸਖ਼ਤ ਹੋ ਗਈ ਹੈ। ਘਰੇਲੂ ਬਹੁਤੇ ਕਲੇਸ਼ ਜ਼ਬਾਨ ਦੀ ਸਖ਼ਤੀ ਤੋਂ ਪੈਦਾ ਹੁੰਦੇ ਨੇ। ਬਹੁਤ ਸਾਰੇ ਸੰਘਰਸ਼ ਤੇ ਲੜਾਈਆਂ ਦਾ ਕਾਰਨ ਮਨੁੱਖ ਦੀਆਂ ਅੱਖਾਂ ਨਹੀਂ ਨੇ, ਮਨੁੱਖ ਦੇ ਕੰਨ ਨਹੀਂ ਨੇ, ਮਨੁੱਖ ਦੀ ਨਾਸਕਾ ਨਹੀਂ ਹੈ, ਮਨੁੱਖ ਦੇ ਹੱਥ ਪੈਰ ਵੀ ਨਹੀਂ, ਮਨੁੱਖ ਦੀ ਜ਼ਬਾਨ ਹੈ। ਅਗਰ ਕੱਲ ਕਲੇਸ਼ ਦਾ ਮੂਲ ਕੇਂਦਰ ਲੱਭਾਂਗੇ ਕਿਸ ਕਾਰਨ ਕਰਕੇ ਹੋਇਆ ਹੈ, ਤਾਂ ਇਹ ਜ਼ਬਾਨ ਹੀ ਮਿਲੇਗੀ। ਕ੍ਰੋਧ ਕਟੋਰੀ ਮੋਹ ਭਰੀ ਪਿਲਾਵਾ ਅਹੰਕਾਰ, ਪਿਲਾਵਾ ਕੌਣ ਹੈ, ਸਾਕੀ ਕੌਣ ਹੈ? ਅਹੰਕਾਰ ਪੇਸ਼ ਕਰਨ ਵਾਲਾ, ਅਹੰਕਾਰ, ਮੈਂ ਹਾਂ, ਮੈਂ ਹਾਂ, ਮੈਂ ਹਾਂ। ਜਿਤਨਾ ਹੰਕਾਰੀ ਮਨੁੱਖ ਹੋਵੇਗਾ ਉਤਨਾ ਕ੍ਰੋਧੀ ਹੋਵੇਗਾ, ਜਿਤਨਾ ਹੰਕਾਰੀ ਮਨੁੱਖ ਹੋਵੇਗਾ ਉਤਨਾ ਹੀ ਕਾਮੀ ਹੋਵੇਗਾ। ਤਾਂ ਹੀ ਇਹ ਦੋਵਾਂ ਦਾ ਇਕੱਠਾ ਜ਼ਿਕਰ ਕੀਤਾ ਮੇਰੇ ਪਾਤਸ਼ਾਹ ਦੀ ਬਾਣੀ ਨੇ, ਕਾਮ ਕ੍ਰੋਧ ਕਾਇਆ ਕੋ ਗਾਲੇ ਜਿਉਂ ਕੰਚਨ ਸੁਹਾਗਾ ਢਾਲੇ। ਜਿਵੇਂ ਸੋਨੇ ਨੂੰ ਸੁਹਾਗਾ ਢਾਲ ਕੇ ਰੱਖ ਦਿੰਦਾ, ਕਾਮ ਤੇ ਕ੍ਰੋਧ ਮਨੁੱਖ ਦੀ ਕਾਇਆ ਨੂੰ ਗਾਲ ਕੇ ਰੱਖ ਦਿੰਦਾ। ਕਾਇਆ ਦੇ ਬਹੁਤ ਸਾਰੇ ਕ੍ਰੋਧ, ਕਾਇਆ ਦੇ ਬਹੁਤ ਸਾਰੇ ਰੋਗਾਂ ਦਾ ਮੂਲ ਕਾਰਨ ਅਸੀਮ ਕ੍ਰੋਧ, ਅਸੀਮ ਕਾਮ। ਅਗਰ ਕਾਮ ਸੀਮਾ ਵਿੱਚ ਹੈ ਤੇ ਕ੍ਰੋਧ ਖਤਮ ਹੋ ਗਿਆ, ਇਸ ਮਨੁੱਖ ਦੀ ਕਾਇਆ ਕੰਚਨ ਵਰਗੀ ਹੋ ਸਕਦੀ ਹੈ। ਕੰਚਨ ਵਰਗੀ ਕਾਇਆ, ਜੇ ਪ੍ਰਸਾਦ ਅਰੋਗ ਕੰਚਨ ਦੇਹੀ ਲਿਵ ਲਾਵੋ ਤਿਸ ਰਾਮ ਸੁਨੇਹੀ। ਸੋਨਾ ਕੀ ਸੋਨਾ ਹੋਵੇਗਾ, ਕਾਇਆ ਹੀ ਸੋਨਾ ਹੈ, ਕਾਇਆ ਹੀ ਕੰਚਨ ਹੈ। ਪਰ ਕਾਇਆ ਨੂੰ ਕੰਚਨ ਬਣਾਉਣਾ ਕਿਸੇ ਕਿਸੇ ਨੂੰ ਆਉਂਦਾ ਹੈ, ਕਾਇਆ ਨੂੰ ਲੋਹਾ ਬਣਾ ਕੇ ਔਰ ਜ਼ੰਗਾਲ ਲਾ ਦੇਣਾ ਇਹ ਸਭ ਨੂੰ ਆਉਂਦਾ ਹੈ। ਔਰ ਗੁਰੂ ਨਾਨਕ ਨੇ ਇਸ ਦਾ ਬੜਾ ਜ਼ਿਕਰ ਕੀਤਾ, ਕਲ ਕਲ ਵਾਲੀ ਕਾਮ ਮਦ ਮਨਵਾ ਪੀਵਣ ਹਾਰ, ਕ੍ਰੋਧ ਕਟੋਰੀ ਮੋਹ ਭਰੀ ਪਿਲਾਵਾ ਅਹੰਕਾਰ। ਮਜਲਿਸ ਵੀ ਚਾਹੀਦੀ ਹੈ, ਸ਼ਰਾਬ ਕੱਲੀ ਕਿਵੇਂ ਪੀਏ, ਕੋਈ ਮਹਿਫਿਲ, ਕੋਈ ਸਾਥੀ। ਇਹੀ ਕਾਰਨ ਹੈ ਸ਼ਰਾਬੀ ਸਾਥੀ ਲੱਭਦੇ ਨੇ, ਸਾਥ ਲੱਭਦੇ ਨੇ। ਤੇ ਮਜਲਿਸ ਵਾਸਤਵਿਕ ਕਿਹੜੀ ਹੈ? ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ, ਮਜਲਿਸ ਕੂੜੇ ਲੱਭਦੀ ਪੀ ਪੀ ਹੋਏ ਖੁਆਰ, ਝੂਠੇ ਲੋਭ ਦੀ ਮਹਿਫਿਲ। ਝੂਠ ਕਿਉਂ ਕਹਿ ਦਿੱਤਾ? ਲੋਭੀ ਝੂਠਾ ਹੀ ਹੁੰਦਾ ਹੈ। ਝੂਠ ਕਿਉਂ ਕਹਿ ਦਿੱਤਾ? ਜੀਵਨ ਸੀਮਾ ਵਿੱਚ ਹੈ, ਲੋਭ ਅਸੀਮ ਹੈ। ਕਿਤਨਾ ਜੀਵੇਗਾ? ਸੌ ਸਾਲ, ਚਲੋ ਡੇਢ ਸੌ ਸਾਲ ਤੱਕ ਜੀ ਰਹੇਗਾ। ਜੀਵਨ ਦੀ ਸੀਮਾ ਹੈ, ਮਨੁੱਖ ਦੇ ਲੋਭ ਦੀ ਸੀਮਾ ਨਹੀਂ ਹੈ।
ਅੱਜ ਤੱਕ ਕਿਸੇ ਵੀ ਪੈਮਾਨੇ ਨਾਲ ਮਨੁੱਖ ਦਾ ਲੋਭ ਨਾਪਿਆ ਨਹੀਂ ਗਿਆ। ਇਹ ਗੱਲ ਵੱਖਰੀ ਹੈ, ਹਿਮਾਲਿਆ ਦੀ ਬੁਲੰਦੀ ਨਾਪ ਲਈ ਗਈ ਹੈ, ਪ੍ਰਸ਼ਾਂਤ ਮਹਾਂਸਾਗਰ ਦੀ ਗਹਿਰਾਈ ਨਾਪ ਲਈ ਗਈ ਹੈ, ਸੂਰਜ ਚੰਦ ਤਾਰਿਆਂ ਦੀ ਬੁਲੰਦੀ ਨਾਪ ਲਈ ਗਈ ਹੈ। ਇਹ ਲੋਭ ਕਿੱਥੇ ਖਤਮ ਆਉਂਦਾ ਹੈ, ਸੀਮਾ ਅਜੇ ਵੀ ਪਕੜ ਚ ਨਹੀਂ ਆਈ। ਕਿੱਥੇ ਖਤਮ ਹੋਵੇਗਾ, ਕਿੱਥੇ ਗੱਲ ਮੁਕੇਗੀ? ਇਤਿ ਸਹਿਸ ਖਟੇ ਲਖ ਕੋ ਉਠ ਧਾਵੇ, ਤ੍ਰਿਪਤ ਨਾ ਆਵੇ ਮਾਇਆ ਪਾਛੇ ਪਾਵੇ। ਕਹਿੰਦੇ ਨੇ ਇੱਕ ਰਾਜੇ ਨੇ ਇੱਕ ਭਿਕਸ਼ੂ ਨੂੰ, ਬੌਧ ਭਿਕਸ਼ੂ ਨੂੰ ਬੇਨਤੀ ਕੀਤੀ, ਬੜਾ ਆਨੰਦ ਦਿਖਾਈ ਦਿੰਦਾ ਤੁਹਾਡੇ ਕੋਲ, ਬੜਾ ਸਰੂਰ, ਬੜਾ ਰਸ, ਸਾਡੀ ਝੋਲੀ ਚ ਵੀ ਪਾਓ। ਇਹ ਭਿਕਸ਼ੂ ਕਹਿਣ ਲੱਗਾ, ਅੱਛਾ ਮੈਂ ਕੱਲ ਜਦ ਤੁਹਾਡੇ ਦੁਆਰ ਤੇ ਭਿਕਸ਼ਾ ਮੰਗਣ ਆਵਾਂਗਾ ਤਾਂ ਕੁਝ ਭਿਕਸ਼ਾ ਮੈਂ ਤੁਹਾਡੀ ਝੋਲੀ ਚ ਵੀ ਪਾ ਦੇਵਾਂਗਾ। ਤੁਸੀਂ ਪਦਾਰਥ ਮੇਰੇ ਪਾਤਰ ਵਿਚ ਪਾਉਣਾ, ਪਰਮਾਤਮਾ ਦੀ ਕੁਝ ਗੱਲਾਂ ਮੈਂ ਤੁਹਾਡੇ ਪਾਤਰ ਵਿਚ ਪਾਉਣ ਦੀ ਕੋਸ਼ਿਸ਼ ਕਰਾਂਗਾ। ਔਰ ਅਕਸਰ ਸੰਤ ਤੇ ਸੰਸਾਰੀ ਪਦਾਰਥ ਤੇ ਪਰਮਾਤਮਾ ਦਾ ਵੱਟਾ ਸੱਟਾ ਕਰਦੇ ਹੀ ਰਹਿਣਾ। ਉਹ ਪਦਾਰਥ ਚੋਲੀ ਚ ਪਾ ਦਿੰਦੇ ਰਹਿਣੇ, ਉਹ ਪਰਮਾਤਮਾ ਦੀ ਗੱਲ ਸੁਣਾ ਦਿੰਦਾ ਰਿਹਾ। ਆਦਕਾਲ ਤੋਂ ਐਸਾ ਚੱਲਦਾ ਰਿਹਾ। ਰਾਜਾ ਖੁਸ਼ ਹੋਇਆ ਔਰ ਕਹਿਣ ਲੱਗਾ, ਇਹ ਭਿਕਸ਼ੂ ਫਿਰ ਕੱਲ ਸਭ ਤੋਂ ਪਹਿਲੇ ਸਾਡੇ ਘਰ ਹੀ ਆਉਣਾ, ਇੱਥੇ ਹੀ ਆਉਣਾ, ਅਸੀਂ ਭਿਕਸ਼ਾ ਲੈ ਕੇ ਖੜੇ ਆਵਾਂਗੇ। ਅਕਸਰ ਬੌਧ ਭਿਕਸ਼ੂਆਂ ਨੂੰ ਭਿਕਸ਼ਾ ਦੇਣ ਲਈ ਭਿਕਸ਼ਾ ਦਾਤੇ ਬਾਹਰ ਖੜੇ ਆਉਂਦੇ ਨੇ ਔਰ ਦਿੰਦੇ ਨੇ। ਜਿੱਥੇ ਜਿੱਥੇ ਬੌਧ ਧਰਮ ਹੈ, ਇਹ ਦ੍ਰਿਸ਼ ਬਹੁਤ ਦੇਖਣ ਨੂੰ ਮਿਲਦੇ ਨੇ। ਰਾਜਾ ਭਿਕਸ਼ਾ ਲੈ ਕੇ ਪੱਕੇ ਹੋਏ ਪਕਵਾਨ ਤਰ੍ਹਾਂ ਤਰ੍ਹਾਂ ਦੇ ਬਾਹਰ ਲੈ ਕੇ ਖੜਾ ਹੈ। ਭਿਕਸ਼ੂ ਪਾਤਰ ਲੈ ਆਇਆ ਔਰ ਆਖਿਆ, ਰਾਜਨ ਪਾਓ। ਉਹ ਖੀਰ ਪਾਈ, ਰਾਜੇ ਨੇ ਥੱਲੇ ਡੁੱਲ ਗਈ। ਭਿਕਸ਼ੂ ਨੇ ਕਿਹਾ, ਹੋਰ ਪਦਾਰਥ ਪਾਓ। ਰਾਜੇ ਨੇ ਸੋਚਿਆ ਸ਼ਾਇਦ ਕੋਈ ਕਰਾਮਾਤੀ ਗੱਲ ਹੋਵੇ, ਪਾਤਰ ਆਪੇ ਠੀਕ ਹੋ ਜਾਏ। ਤਾਂ ਫਿਰ ਹਲਵਾ ਪਾਇਆ, ਪੂੜੀਆਂ ਪਾਈਆਂ, ਥੱਲੇ ਡਿੱਗ ਗਈਆਂ। ਹੋਰ ਪਦਾਰਥ ਪਾਓ, ਤਰ੍ਹਾਂ ਤਰ੍ਹਾਂ ਦੇ ਬਣੇ ਹੋਏ ਹੋਰ ਪਕਵਾਨ ਉਸ ਪਾਤਰ ਦੇ ਚ ਪਾਏ। ਪਕਵਾਨ ਥੱਲੇ ਬਿਖਰਦੇ ਗਏ, ਗਿਰਦੇ ਗਏ। ਭਿਕਸ਼ੂ ਦਾ ਪਾਤਰ ਅੱਗੇ ਹੈ। ਰਾਜਾ ਕਹਿੰਦਾ, ਐ ਭਿਕਸ਼ੂ, ਤੁਸੀਂ ਭਿਕਸ਼ਾ ਮੰਗਣ ਤੇ ਆ ਗਏ ਔਰ ਰਾਜ ਦੁਆਰ ਤੇ ਆਏ, ਪਰ ਕਮ ਸੇ ਕਮ ਆਪਣਾ ਭਿਕਸ਼ਾ ਪਾਤਰ ਤੇ ਵੇਖ ਲੈਂਦੇ, ਇਹ ਤੇ ਟੁੱਟਿਆ ਹੋਇਆ, ਇਹਦਾ ਥੱਲੇ ਪੈਂਦਾ ਹੀ ਨਹੀਂ ਹੈ। ਰਾਜਨ, ਫਿਰ ਮੈਂ ਇਹੀ ਗੱਲ ਤੈਨੂੰ ਆਖਾਂ, ਤੂੰ ਰੱਬ ਦੀ ਗੱਲ ਮੈਥੋਂ ਸੁਣਨਾ ਚਾਹੁੰਦਾ, ਪਰਮਾਤਮਾ ਦਾ ਗਿਆਨ ਮੈਥੋਂ ਲੈਣਾ ਚਾਹੁੰਦਾ, ਤੈਨੂੰ ਆਪਣਾ ਛਲਨੀ ਮਨ ਨਹੀਂ ਦਿਖਾਈ ਦਿੰਦਾ? ਤੇਰੇ ਦਿੱਤੇ ਹੋਏ ਪਦਾਰਥ ਮੇਰੇ ਪਾਤਰ ਤੋਂ ਡੁੱਲ ਗਏ, ਮੇਰਾ ਦਿੱਤਾ ਹੋਇਆ ਪਰਮਾਤਮਾ ਦਾ ਗਿਆਨ ਵੀ ਤੇਰੇ ਪਾਤਰ ਤੋਂ ਡੁੱਲ ਜਾਏਗਾ। ਪਹਿਲੇ ਆਪਣਾ ਪਾਤਰ ਠੀਕ ਕਰ, ਭਿਕਸ਼ਾ ਮਿਲ ਜਾਏਗੀ। ਪਹਿਲੇ ਆਪਣਾ ਮਨ ਠੀਕ ਕਰ, ਭਗਵਾਨ ਮਿਲ ਜਾਏਗਾ। ਮਜਲਸ ਕੂੜੇ ਲੱਭਦੀ, ਪੀ ਪੀ ਹੋਏ ਖੁਆਰ। ਇਸ ਸ਼ਰਾਬ ਨੂੰ ਪੀ ਪੀ ਕੇ ਦੁਨੀਆ ਖੁਆਰ ਹੋ ਰਹੀ ਹੈ ਔਰ ਆਪਣਾ ਜੀਵਨ ਅਜਾਈ ਗਵਾ ਰਹੀ ਹੈ। ਲੇਕਿਨ ਸ਼ਰਾਬ ਨਾਲ ਕਬਾਬ ਜੁੜਿਆ ਹੋਇਆ ਹੈ ਔਰ ਅਕਸਰ ਜਦ ਸ਼ਰਾਬ ਦੀ ਗੱਲ ਚਲੇ ਸ਼ਰਾਬੋ ਕਬਾਬ, ਕਬਾਬ ਦੀ ਗੱਲ ਚਲੇ ਸ਼ਰਾਬੋ ਕਬਾਬ, ਕਬਾਬੋ ਸ਼ਰਾਬ, ਸ਼ਰਾਬ ਕਬਾਬ ਖਾਂਦੇ ਹੋ। ਹਾਲਾਂਕਿ ਇੱਕ ਪੀਣ ਵਾਲਾ ਹੈ, ਇੱਕ ਖਾਣ ਵਾਲਾ ਹੈ, ਪਰ ਸ਼ਰਾਬ ਨਾਲ ਕਬਾਬ ਜੁੜ ਗਿਆ। ਧੰਨ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ, ਕਬਾਬ ਖਾਣੇ ਨੇ ਤਾਂ ਜਿਸ ਢੰਗ ਨਾਲ ਮੈਂ ਤੈਨੂੰ ਜ਼ਬਾਹ ਕਰਨ ਨੂੰ ਦੱਸਦਾ, ਬੱਕਰੇ ਨੂੰ ਇਸ ਢੰਗ ਨਾਲ ਜ਼ਬਾਹ ਕਰ। ਔਰ ਜਦ ਤੂੰ ਉਸ ਛੁਰੇ ਨਾਲ ਜ਼ਬਾਹ ਕਰੇਗਾ,
اور میرے دسے ڈنگ دے مطابق کرے گا تے جد اس بکرے چ خون نکل جائے گا جان نکل جائے گی او جڑا ماس ہوے گا جے کدرے تو کھا لویں کدی زندگی چ تینوں بوکھی نہیں لگے گی ہر وقت رجیا رہے گا ہر وقت ترپت رہے گا تو جے ہن پوچھئے بابا کیڑا چھرایا گرو نانک دے بول بڑے قیمتی سچ کی کاتی سچ سب سار چھرا ہوئے سچ دا سچ نو چھرا کیوں کہہ دیتا سچ ایسا چھرا ہے کہ دو دھارا کھنڈا ہے اور دو نوکا کھنڈا ہے سچ بولاں گے دوجے نو بھی چبھدا ہے اپنے نو بھی چبھدا ہے کہ دوجے نو بھی قائل کرے گا اپنے نو بھی کرے گا اس واسطے سچ بولنا کٹھن ہے کٹھن ہے کہ دوجے نو چبھے گا پر اپنے نو بھی چبھے گا اور جد چبھے گا کٹے گا تو چھرے دا ایک کم ہے جد کسے دی گردن کٹے کسے دے انگ نو کٹے کسے نو چبھے تو خون تے نکلے گا اگر سچ دے چھرے نال ذبح کریے اور سچ دا چھرا اے چبھے دو دارا تو جھوٹ تے نکلے گا جھوٹ دا ہی خون منک دے اندر ہے خون نہیں ہے جھوٹ ہے منک دے اندر باہر دے چھرے نال شریر چو خون نکلدا ہے سچ دے چھرے نال کوئی ذبح ہوئے اندروں جھوٹ نکلدا ہے سچ کی کاتی سچ سب سار گھاڑ تس کی اپر اپار یہ جو سچ دا چھرا ہے یہ دا لوہا سچ ہے اس دی جو دھارا ہے گھاڑت ہے وہ بھی سچ ہے کس کا کٹھا ہووے سیکھ لہو لب نکھتھا ویکھ اگر اس چھرے نال جے کدرے کٹھا کریں دو طریقے نے کٹھا جھٹکا ایک جھٹکے نال گردن الگ کیتی جھٹکا آہستہ آہستہ ریت کے گردن الگ کی تھی انہوں کٹھا کہندے نے کوہنا آہستہ آہستہ جے تو اس ڈھنگ نال آہستہ آہستہ کوویں سچ نو سہجے اچارن کرنا پیندا ہے اور سچ کی ہے پرماتما دا نام یہ پہلے زبان تے آوے تو زبان دے چوں ہڈی نکلے گی زبان دے چوں سختی نکلے گی یہ ہو نہیں سکدا جس زبان تے رام ہے اس زبان دے سختی ہوئے جس زبان تے واہگرو ہے اس زبان تے کروڑ ہوئے یہ ہو ہی نہیں سکدا زہر اس گل دا ثبوت ہے اجے زبان نے امرت دا رس نہیں مانے سختی اس گل دا ثبوت ہے یہ زبان نہیں رہ گئی کیونکہ زبان دے ہڈی نہیں آندی زبان دے سختی نہیں آندی زبان دے ہڈی آ گئی ہے یہ ماس دا ٹکڑا تے بن کے رہ گئی زبان نہیں ہے تس کا کٹھا ہووے سیک لہو لب نکھتھا ویک پرماتما دے نام نو چھرا کہہ دیتا ہے گرو نانک نے ایسا چھرا ہے کو کے رکھ دے گا چھرے نے کونا ہے تو نکلے گا کی نکلے گا کام نکلے گا لوب ایک کسائی چھرا پھیرتا ہے بکرے تھے نکلتا ہے خون بعد وچ آندرا اوجری کڈ کے پرے سٹدا ہے پر سچ دے چھرے نال جد کسے دا من زبا ہوندا ہے لوب نکل جاندا ہے واشنا نکل جاندی ہے شدھ ماس رہ جاندا ہے شدھ من رہ جاندا ہے اسے نو کہندے نے من شدھ ہو گئے من پاون ہو گئے سچ کی کاتی سچ سب سار گاڑت تس کی اپر اپار تس کا کٹھا ہووے سیک لہو لب نکھتا ویک
اے شیخ جی اس چھرے دا کدرے تو زبا کیتا ہویا ماس کھا لویں۔ پرماتما نے قبول کر لینا ہے، ایشور نے قبول کر لینا ہے، کھا ماس ضرور کھا، پی شراب ضرور پی، پر کیڑی شراب؟ دھن گرو نانک دیو جی مہاراج دی زندگی دے نال بول جڑے ہوئے نے، نام خماری نانکا چڑی رہے دن رات، نام دی شراب پی تو نام شراب ہے، ہاں نام ایک ایسی شراب ہے اور ایسا سرور تاری ہو جاندہ ہے، سارے دکھ مٹ جاندے نے، سارے وکار نکل جاندے نے۔ باہر دی شراب جتنے جتنے گھٹ اندر جائے گی، وہ شراب ہی اندر نہیں جا رہی، وکار بھی اندر جا رہے ہیں۔ شرابی کامی ہوے گا، شرابی کرودی ہوے گا، شرابی بھوگی ہوے گا، سارا انرتھ شراب نال جڑ گیا۔ بیشتر ملکاں دے شراب پانی دی طرح پیتی جا رہی ہے، دوراچار عام ہو گیا، یا انج کہہ لو دوراچار دے بازار، بازار ہی دوراچار دا روپ دھارن کر گئے۔ بکدیاں سن جنساں کسے وقت بازار دچ، کپڑا بکدا سی، سونا چاندی بکدا سی، پھل پھل بکدے سن، پر اے بازار اج معمولی رہ گئے نے۔ استری دی عصمت بکدی ہے، عزت بکدی ہے، انہاں بازاراں دی مہما بہت وڈی ہوگی۔ اے نام ماتر کہلان والے کلب، اے تھیٹر اور اس طرح دی عیاش دی دنیا، ویشیالے سب عصمت فروشی دے اڈے، بک دیے عصمت استری دی۔ بازار دیچ ہن تھوڑا چار بکدا ہے، بازار دیچ وستواں نہیں۔ اگر کوئی نام دی شراب پی لوے، اس شراب کیویں بنے گی؟ گڑ کر گیان، دھیان کر مووا، پاؤ بھاٹی تن دھارا، ربی بھے دی بھٹھی بنا، اودے ربی گیان دا گڑ پا، اودے ربی دھیان دا مووا پا، مووا ایک پھل، تے بھے دی بھٹھی۔ منک سماج تو ڈردا ہے، منک قانون تو ڈردا ہے، منک پرماتما تو نہیں ڈردا۔ سنکوچ میں برتی بنا دیندا ہے، قانون دا بھے، سماج دا بھے، بھی سماج دیاں نظراں نہیں نے تے ہن میں گناہ کراں، قانون دی پہنچ نہیں ہے تے ہن میں پاپ کراں، ہے تے پاپی، پر پاپ اتھے کرے گا جتھے تک قانون دی نگاہ نہیں پہنچ سکدی، ہے تے گناہگار، پر گناہ اتھے کرے گا جتھے سماج دیاں نظراں نہیں پہنچ سکدیاں۔ لیکن رب دا بھے اگر اے مندا ہے تو گناہ ہوے گا ہی نہیں، پاپ ہوے گا ہی نہیں۔ ربی بھے نے پوتر کر کے رکھ دینا ہے، شدھ کر کے رکھ دینا ہے۔ اے بھے دی توں بھٹھی بنا، اے دے چ پا گیان دا گڑ، اے دے چ پا دھیان دا مہوا۔ اگ کیڑی اس بھٹھی دے تلے بالنی ہے، دو پر جور رسائی پاٹھی، پیو مہارس بھاری، کام کرود دوئے کیے جلیتا، چھوٹ گئی سنساری۔ دو پر جور سرت تے شبد نو جوڑ، یہ دو پڑا نو جوڑ کے بنا چولا، دو پڑا نو جوڑ کے چولا بندا ہے، سرت دے شبد نو کٹھا کرے بنا چولا، اس دے تے رکھ بھے دی بٹھی ہے، پا گیان دا گڑ تے آن دا مہوا، تھلے بالن کیڑا ڈانا ہے، کام کرود دوئے کیے جلیتا، چھوٹ گئی سنساری۔ کام دا ایندھن، کرود دا ایندھن، اے تھلے بال، جیسے جیسے تو گیان دا گڑ پاندا جائے گا، دھیان دا مہوا پاندا جائے گا، اور جیسے جیسے تے تو سرت تے شبد نو اک کردا جائے گا، کام سڑدا جائے گا، کرود سڑدا جائے گا، آخر ایندھن ہی تے جلدا ہے۔
तो काम ईंधन है, जलेगा। क्रोध ईंधन है, जलेगा। काम क्रोध करके जिंदगी चल दिए, ईंधन करके जिंदगी चल दिए, अग करके ये अग खत्म होवेगी। क्योंकि ईंधन उतने चिर तक ईंधन है जो कारामद होवे। ईंधन उदो बर्बादी बन जाता है जब अग मकान नू लग जाए, दुकान नू लग जाए, साड़ के राख कर देवे। काम क्रोध दो किए जले था, छूट गई संसारी, सड़ गया क्रोध, सड़ गया काम। वो जो ज्ञान दा गुड़ सी, वो जो ध्यान दा महुआ सी, वो ऐसा पकया, उदे चो निकली शराब नाम दी। उदे चो निकली शराब प्रभु दे सिमरन दी। तो पूछिए कबीर, इस शराब बनानी किस तो सीखी, कौन सिखांदा है? इस तरह दे शब्द धन गुरु नानक देव जी महाराज, गुरु अर्जन देव जी महाराज ते भगत कबीर दे, गुरु ग्रंथ साहब जी महाराज दे बहुत सारे ने। प्रगट प्रगास ज्ञान गुर गम्मत, सतगुर ते सुद पाई, दास कबीर तास मद माता, उचक न कब हो जाई। इस समझ गुरु तो लई है, और जिस दिन दी ये शराब पीती है, और बाकी शराब पीण नू जी नहीं करदा। राम दा रस आउंदिया ही काम दा रस मिट जांदा है, राम दा रस आउंदिया ही क्रोध खत्म हो जांदा है, राम दा रस आउंदिया रोम रोम दे चों लोभ निकल जांदा है, जीवन अमृतमयी हो जांदा है। और जिंदगी जद अमृतमयी हो गई है तो पहचान के बोल अमृतमयी हो जांदे ने, दृष्टि अमृतमयी हो जाती है। जहरीले बोल दसते ने जीवन जहर है, ये फिक्की दृष्टि दसती है, ये जहरीली निगाहां दसदियां ने जिंदगी जहर है। जहर नु अमृत बनाण दी जाच जे आ जाए भगत है, पर जे अमृत नु जहर बनाई जा रहे है तो फिर ये संसारी है, मूड है, नादान है। कुदरत ने एक ऐसा नियम बनाया है, अमृत जहर बन सकती है और जहर भी अमृत बन सकता है। शायद इसे वास्ते डॉक्टर मोहम्मद इकबाल ने कह देता, जो जहर हला हल है, जो जहर हला हल है वही अमृत है नादां, मालूम नहीं तुझको अंदाज है पीने के। जे किधरे तेनु पीण दा ढंग आ जाए तो काम रस भी राम रस हो सकता है, जे तेनू पीण दा ढंग नहीं आया तो राम रस भी काम रस दे बदल सकता है, जहर भी अमृत हो सकती है, अमृत भी जहर हो सकता है अगर तेनू पीण दा ढंग नहीं आया। संखिया जहर है पर हकीम मार के उसनू कुश्ता बना देंदा है। अमृत अंगूरां दा रस अमृत है, गन्ने दा रस अमृत है, पर एक कलाल तरका के उसनू शराब बना देंदा है, कौड़ा बना देंदा है। मिठे नू कौड़ा कीता जा सकदा है, कौड़े नू मिठा कीता जा सकदा है, अमृत नू जहर बनाया जा सकदा है, जहर नू अमृत बनाया जा सकदा है। जिसने जहर नू अमृत बना लिया संत, और जिन्हें अमृत नू जहर बना लिया दुष्ट संसारी। तो ये दो तरह की जिंदगी मिलती है जगत दे, जहरमयी अमृतमयी। पर अमृत बहुत थोड़ा, बहुत थोड़ा, बहुत ज्यादा विरले ने जिन्होंने संखिए का कुश्ता बनाया हुए, बहुते ने जिन्होंने अंगूर की शराब बना ली, संतरे की शराब बना ली, मिठे गन्ने के रस की शराब बना ली, थोड़े ने जिन्होंने जिंदगी नो मिठास नाल भर दिता, बहुते ने जिन्होंने कुड़त्तन दे नाल अपने जीवन नो गर्क कर लिया, बहुत कौड़ा कर लिया, बहुत कौड़ा कर लिया। तो धन गुरु नानक देव जी महाराज कहंदे ने, युग दे प्रभाव तो बचण वास्ते, क्योंकि युग ते कलाल है, शराब सजा के बैठा है, तो युग दे प्रभाव तो बचण लई ऐ पुरख तू सतसंग कर, सत दी विचार कर, सत दा चिंतन कर, ताकि युग दे प्रभाव तो तू बच सके, इस कलाली तो तेरी जान छुट सके, और तू ओ रस पीवें कि जगत दे सारे रस फिक्के पै जान, व्यर्थ हो जान,
और इसे प्रथाई सतगुरु ने पंक्ति उच्चारण की थी, बिखे बन फीका त्याग रीर सखिए नाम महारस पियो। एक ही जहर से पी रही है, अमृत भी अमृत भी अमृत भी, नाम रस अमृत है और इसकी खूबी है इनू पींदे आई सारी जहर शरीर चो निकल दी है, सारे फिके रस शरीर चो निकलते ने। सतगुर ए अवस्था हर एक दी बनावे।

साहब भाई नंद लाल जी फारसी दे ही आलम फाजल गजनी तो आए, लिहाजा उन्हां दे बोल उन्हां दी बाणी सारी दी सारी फारसी दे चा। आप फरमान कर देने निशाने सिखी ई पंज हर्फ काफ, सिखी दियां पंज निशानियां पंज काफ दे हर्फां दे च बंद ने। निशाने सिखी ई पंज हर्फ काफ के हरगिज ना बाशद ई पंज माफ, इना पंजां दे चों एक भी निशानी नहीं। सिख हरगिज माफी दा ख्वाहिशगार नहीं बन सकता, उसनों माफ नहीं कीता जा सकता। केड़िया पंज निशानियां, कड़ा कार दो काच कंगा बिदां, बिना केस हेच अस्ती जुमला निशान। कड़ा कार दो कृपान, काच कछहरा, कंगा बिदां, बिना केस हेच अस्ती जुमला निशान। पर केसा तो बिना बाकी चार निशानियां परवान नहीं, जैसे लाड़े तो बिना बरात नहीं शोभा पांदी, केसा तो बिना कड़ा कछहरा कंगा कड़ा ए शोभा नहीं पांदा। इना दी शोभा कृपान दी शोभा, कड़े दी शोभा, कछहरे दी शोभा, कंगे दी शोभा केसा करके केस मूल ने। चूंकि राजे परिषद तो सड़े देश दे केसां दा मुंडन आम चल पिया सी, भावे सब तो प्रथम उसने केसां दा मुंडन उन्हां ब्राह्मणा दा कराया सी जिन्हां ब्राह्मणा ने राजे जनमेजे दी महाराणी दी हस के बेपति की थी। ओ किधरे जोर दी हवा नाल नगन होई ते सारे दे सारे हस पए। जनमेजे ने इन्हां दे सिर मुन दिते, कुछ कतल कीते, बुथेरिया दे सिर मुने। इस तरह सिर नु मुन्ना मुंडन करना एक बहुत वड्डी सजा सी, बहुत वड्डी सजा। उस वक्त जनमेजे ने इस सजा ही दिती। कलगीधर पिता ने सारा प्रसंग दसम ग्रंथ विच लिखे, प्रथम बांध के सबके मूड मुड़ाए, पुनर ए डुआ सी सतांके लगाए, इना ब्राह्मणा नु बन के उन्हां दे सीस मुन दिते, मुंडन कर दिता, कि उन्होंने घोर बेअदबी की थी सी। फिर इन्हां नु छोड़ दिता इतनी वड्डी सजा देके। जिन्हां नु छोटी सजा दिती उन्होंने तो सजाए मौत दिती, पर जिन्हां नु वड्डी सजा दिती उन्हां दा मुंडन कीता, जीवदिया ही मार दिता। ये ब्राह्मण जिधर जिधर गए लोगों ने पूछया, थोड़ा जोड़ा, थोड़ा दाड़ा, थोड़े केस। तो इन्होंने यह किया, पिता गुजर गया, किसी ने किया मां गुजर गई, ता ऐसा करना पै, ये सोग धारण करना पै। अज भी बिल्कुल सफा चट मुंडन करा के कोई बाहर आ गया बाजार विच, ऐसा समझा जाता है या मां गुजर गई है या पिता गुजर गया। ये मुंडन सोग दी निशानी सी, दुख दी निशानी सी, मौत दा प्रतीक सी। सहजे सहजे जद आध्यात्मिक जीवन रहा ना ते मुंडन आम हो गया। जनमेजे ने कुछ ब्राह्मणा दा मुंडन कीता सी, इना करके इंज कह लो सारे देश दा मुंडन हो गया। केस एक ऐसी सुरक्षा ने, जद कोई नाम जपदा है बाणी पढ़दा है तो मस्तक दे च जो शक्ति जमा होंदी है, रस जमा होंदा है, वो छेती खारिज ना हो जाए, चला ना जाए, केस मदद कर देने। केसां दे चों भी निकले ना, जल्दी ना खारिज होवे तो दस्तार मदद कर दी है। इस वास्ते बाकी पहरावा जो असी तन ते पहनदे हां समाजिक है, दस्तार धार्मिक है, धार्मिक है। केस रहत दे च सिरमौर ने ऋषि मुनिया दा रूप ने, मुखड़े दा दाड़ा प्रकृति दा दित्ता होया पुरुष नू शिंगार है। जैसे असी देख रहे हैं शेरनी दे गल विच, ए लंबे लंबे वाल नहीं, बबर शेर दे जो है गर्दन विच ने। जितना खूबसूरत मोर है, मोरनी
اتنی خوبصورت نہیں، یہ لمبے لمبے پنکھ پرکرتی دا دتا ہویا شنگار ہے۔ اسی طریقے دے نال نر مرغا، طوطا، کبوتر مدین نالوں زیادہ خوبصورت نے، پرکرتی نے شنگارے ہے، داڑا قدرت دا دتا ہویا ایک شنگار ہے۔ اس واسطے آد کال تو پرش دی شنگار وچ رچی نہیں رہی، استری دی ہی شنگار وچ رچی رہی، کیونکہ اس نے پرش دا مکھڑا شنگاریا ہویا ویکھیا تو اتھوں پریرت ہو کے اس نے اپنا مکھڑا بھی اپنے ڈھنگ نال سنوارنا شنگارنا آرمبھ کیتا۔ اس نوں تے منو وگیانک بھی تسلیم کردے نے، خیر دنیا دا سب تو خوبصورت پرش اگر کوئی ہے تو داڑے کیس والا ہے، ایسا اج دے کچھ بچارک بھی من دے نے۔ تو سیس دے اے کیس رہتاں وچ سرمور رہت نے رشی منیاں دی روپ ریکھا، کڑا سرب لو ہر وقت بدن نو چھوندا رہے، اس نال شریر دی آروگتا تے رہندی ہے، لیکن خلا وچ جو انند بے شمار ملین روحاں گم رہی ہیں انہاں تو بھی بچاؤ ہوندا ہے۔ کئی کوٹ بھوت پریت سوکر مرگاج تانترک یوگا، خاص کر کے کالا تانترک، اس دا اس پرش دے تے کوئی اثر نہیں جس نے اپنے ہاتھ وچ کڑا پہنے آیا ہے۔ اج تے اسی دیکھتے ہیں انمت بھی ہے اپنے چھوٹے چھوٹے بچیاں نو کڑا پہنا دے تاکہ کسی تنتر

کہنے نشانے سیکھیں این پنج حرف قاف کہ ہرگز نہ باشد این پنج معاف کڑا کار دو کاچ کنگا بنا بنا کیس ہیچ است این جملہ نشان آج دیش سائنس یوگ دیچ وگیانک یوگ دیچ ترک کھڑی ہوں دیئے کہ ناخن کٹ دے ہو یہ بھی پراکرتک نے تو کی ہویا اگر کیس کٹے جا رہے ہیں کی ہویا اگر کیساں دا منڈن ہے آخر ناخناں دا بھی تو منڈن کر دیں گے ناخناں دا وہ حصہ کٹیا جاندہ ہے جو مردہ نے مر چکے نے جو گھر وچ کوئی پرانی مر گیا ہے چلانا کر گیا ہے تو مردے نو گھر وچ تے نہیں رکھتے اور گھر وچ رکھاں گے تو بدبو گھر وچ رکھاں گے تو غلاظت گھر وچ رکھاں گے تو سارا گھر مرگٹ بنے گا اس واسطے مردے نو مرگٹ گھاٹ لے جاندے ہیں اور جلا کے خاک کر دیں ناخن جو مردہ ہو جاندے نے میل نال بھر جاندے نے اور بیماریاں دے او جنم داتے بن دے نے زندہ ناخن او جو ماس دے نال جڑے ہوئے ہیں زندہ ہے اسنو کٹاں گے تو خون نکلے گا اسنو کٹاں گے تو پیڑ ہوے گی اور جو اگے ود چکے ہیں میل نال بھر گئے ہیں یہ تے مردہ ہے اس ناخن نو کٹنا میل نو کٹنا ہے پرے سٹنا ہے پرکرتی نے جد اس نو ختم کر دیتا ہے مردہ کر دیتا ہے تو مردہ تے شریر تو انگ تو ایک پاسے کرنا پائے گا جیسے گھر دے ویڑے تو مردے نو ایک پاسے کر دیں ہاں کیس بھی کچھ مردے ہیں پر سانو کس طرح پتا چلے گا کیڑے کیس مردہ ہو چکے ہیں داڑے دے کیڑے وال مردہ ہو چکے نے سر دے کیڑے کیس مردہ ہو چکے نے یہ ساڈے ہتھاں نوں نہیں پتا چلدا یہ کنگے نوں پتا چلدا ہے جیسے جیسے اسی کنگا پھیر دے ہاں مردہ کیس جھڑ جاندے نے نکل جاندے نے جیسے ناخن روز ودے نے روز نویں کیس پیدا ہوندے نے اور پرانے جھڑ دے نے یہ کیساں دا جنم تے مرن جیون بھر چلتا رہتا ہے کچھ تے سیانے کہندے نے کہ مردے دے بھی کیس ودے نے اور ناخن ودے نے خیر جو کچھ بھی ہے جو کیس مردہ نے کنگے دے راہی جھڑ جاندے نے نکل جاندے نے اور جو زندہ نے او سور جاندے نے سور جاندے نے پرکرتی کیساں نوں ایک سیما تک رکھتی ہے چاہے وہ مکھڑے دے نے چاہے وہ سر دے نے اسی دیکھ دے ہاں جو کیساں دا منڈن کر دے نے آخری دماں تک کیس انہاں دے ود دے نے داڑا منے ہیں چوتھے پنجویں دن پھر داڑا آ گیا پھر منے ہیں چوتھے پنجویں دن پھر آ گیا لیکن اس منڈن نو اس منڈن نو کوئی چھوڑ دے وے تو داڑی ایک سیما تے آ کے رک جاندی ہے اور جیون بھر اتھے جو ہے رکی رہندی ہے اس تو اگے جو ہے نہیں جاندی کیس پاویں نویں جنم دے رہندے نے مردہ جھڑ دے رہندے نے لیکن لمبائی ایک سیما تک ہی آخری دما تک جو ہے رہندی ہے پرکرتی نے اس طرح ناپ تول کے ہر ایک نو جو ہے کیس دیتے ہوئے نے کیساں دا منڈن پرکرتی نال جنگ ہے اور اس جنگ وچ ہار ہی ہوندی ہے جیت نہیں ہوندی کیونکہ آخری دما تک کیس نکل دے رہندے نے ودے رہندے نے جیسے جیسے سر وچ آتم جوتی ختم ہوندی گئی نام ابیاس ختم ہوندا گیا کیساں دی قدر بھی گھٹ دی گئی اج بھی اسی دیکھ دے ہاں کہ رام لیلا وچ رام پیش کرنا ہے سٹیج تے وشوامتر نو پیش کرنا ہے وششت جی نو پیش کرنا ہے تو جوڑے بھی چاہی دے نے داڑیاں بھی چاہی دیاں نے اور اکثر بازار تو نکلی جوڑے نکلی داڑیاں خرید کے لے آئیاں جاندیاں نے اسی اس گل دا مان کر سکدے ہاں کہ ساڈے سر تے جوڑا اصلی ہے رام ورگا ساڈے مکھڑے تے داڑا اصلی ہے وشوامتر جیسا وششت جیسا اوتاراں دا سروپ رشی منیاں دا سروپ دھن گرو گوبند سنگھ جی مہاراج نے دھن گرو نانک دیو جی مہاراج نے ساڈی جھولی دے چ پایا ہے
हाँ, जद कोई ऋषि होण तो, मुनि होण तो, संत होण तो थले जांदा है, मनुखता तो थले गिरदा है। ते जद थले ही गिर गया तो फिर हुण केसां दी लोड़ भी नहीं। अज सारी दुनिया विच केसां दा मुंडन है। थोड़ी जिया कौम जिसनों असीं सिख कहिंदे आ, केस इस कोली दिखाई देंदे ने, या कुछ थोड़ा जिया साधु समाज। वैसे बगौर मुताला करिए, मोहम्मद साहब केसाधारी सन, हजरत ईसा केसाधारी सन, और इसे तरीके नाल भारत दे तमाम ऋषि मुनि अवतारी पुरुष केसाधारी सन। और सिर्फ केसाधारी नहीं, बहुत अवतारी पुरुष शस्त्रधारी भी सन। जैसे धनुषबाण श्री राम कोल है, जैसे सुदर्शन चक्र श्री कृष्ण कोल है, जैसे तलवार मोहम्मद साहब दे जो है हाथ दे चाहे, और इसे तरीके नाल परशुराम कोल कुल्हाड़ा है, बरछा है, हनुमान दे कोल गदा है, गदा विष्णु जी कोल भी है। और इस तरीके नाल असी देखते हैं बहुत अवतारी पुरुष पैगंबरी पुरुष शस्त्रधारी ने केसाधारी ने जैसे जैसे पैगंबरां नू अवतारा नू मनना घटदा गया, उन्हां दा सत्कार सन्मान घटदा गया, क्योंकि जितनी मिकदार विच मनुख दा अहंकार वधदा है उतनी ही मिकदार विच अवतार दा सत्कार घटदा है। ते जिस दे लई कोई सत्कार नहीं रहा, आदर नहीं रहा, उस दे पिछे चलण दी लोड़ की है। हां, कदी कदी नकली राम बन के चलो सामने एक तमाशा कर देता, नकली जूड़ा सिर ते रख के, नकली दाड़ा मुखड़े ते लगा के इस तरह नकल पेश कर देती। लेकिन ये पेश करना भी इस गल दा सबूत है कि जूड़ा केस इना अवतारी पुरुषां ने धारण कीते हुए सन। और जे इना दी उस जमाने विच लोड़ सी तो अज भी लोड़ है। अगर अज लोड़ नहीं है तो फिर जूड़े तो बिना ही राम पेश करना चाहिए, दाड़े तो बिना विश्वामित्र ते विशिष्ट नो स्टेज ते पेश करना चाहिए। ऋषि मुनियां दा स्वरूप, पैगंबरां दा स्वरूप, गुरु अवतारां दा स्वरूप धन गुरु गोविंद सिंह जी महाराज ने सानू प्रदान कीता, और प्रदान करके साफ आगता खालसा मेरो रूप है खास, खालसे मैं हूं करो निवास। जिवें चंगी औलाद मां बाप दे नाम नो रोशन कर दी है, तिवें धन गुरु गोविंद सिंह जी महाराज कहंदे ने, ऐ खालसा तेरा जीवन इतना उच्चा है और तू ऐसा संत स्वरूप बनया है, तू मैनू चार चंद ला दिते ने, तू मैनू सजा दिता है मान नाल सतगुर। इत्थे तक कहंदे ने, इन ही की कृपा के सजे हम हैं, नहीं तो मोह से गरीब करोड़ परे हैं। किसी नू शक ना पवे कि खुशामद कीती जा रही है या गल वधा के आखी जा रही है। तो महाराज कहंदे, या में रंच न मिथ्या बाकी, पार ब्रह्म गुरु नानक साखी।